Thank you.

Also, you can find that in the phone.

बिहानी छ बजे आवश्यक प्रसारण दिन साझा खबर।

स्मारक व कोटा 26 तास परिसर राहत वितरण केन्द्र आदि पहिलो पाली पछि उद्धार राहत परिवारको सक्रियता प्रशंसनीय कांग्रेसको प्रिया संसद सदस्य मन्त्री समेत मन्त्री बोलेको जातीय उत्तरतिर देशका विभिन्न स्थानमा

Let's go to the bottom of the ground back.

Superman, Stormtrooper, some people snap on the computer,

সচেতন ও নারায়ণী নদী রাখতে হবে।

eso, ¿no? Y tener la batería así, adoptando la batería.

साझा खबरमा अब खेलकुदको खबर एसिसी प्रिमियर लिग अन्तर्गत तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा मलेसियामा सुरु भएको छ प्रतियोगिता आजको लागि दस बोली मध्ये नेपालको प्रतिनिधित्व 23 सन् 2027 मा आयोजना हुने

Thank you.

0: पश्चिम सहकारी पश्चिम प्रजन पुराजुका प्रधान भोटके सोचे उत्तर स्थलका उहिले देखाछु
1: हजुर त आफ्नो कृषि खेती कलाको सामान्य चाहिँ बढ्दैको पशुरी महर पशुपतिनाथ सरकारमा इन्डियन इटालियन थानी इन्डियन मिनी टेलर कम्बाइन मिल राइस मिल चारा मेसिन हार्वेस्टर साफ कटर लगायत पशु पक्षीको दाना बनाउन प्लेट मेसिन महिनाका सँगसँगै खेती किसानी गर्न यस्तो मिलेक सम्मान उपलब्ध भए उसैका विगरको मिलेक कृषिको मेसिन फेरि पछि छुटमा पराजय खबर प्रवासले खबरमा आएको तेल बनानेछ हजुर आफ्ना पैतिस सम्बन्धी पूर्ण सामान किन्न चाहन्छ एकीकृत दिवसले सम्झौता पाँच परिमा पशुपतिनाथ सक्रा छ
0: सम्पर्क नम्बर 98585024 हो 98224680
1: नवजीवन सहकारी संस्थाको पक्षमा पुरान पसलमा उत्तर पाँच जनाकारी कराइटी

0: निकाल्ने तर्फ राख्नु भनेको जोखिम बढाउनु हो। चामलको रोग गरेर अनुरोध गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यानसम्म जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान मान्छेको धन, ज्यानै नभए

Tierra, Francisco, la Roma, acaban de entrar en la tierra.

0: नमस्कार आजका कुरामा तपाईँलाई स्वागत छ। म बिन्दु चौधरी। आजका कुरामा हामी विभिन्न मानिसहरूको दैनिक चलाउने काम र संसारमै विषयमा कुराकानी गर्ने गर्दछौँ। यो कार्यक्रम हरेक दिन बिहान 6:30 बजे रेडियो कुर्पा एफएम 99.7 MHz प्रसारण हुने गर्दछ। त्यसै गरी साथी एफएम 95 MHz जनकपुर र राजश्री एफएम 88.6 MHz जनकपुरबाट साँझ 7:30 बजेदेखि प्रसारण हुने गर्दछ। आजको कुरामा हामी मधुपुर नगरपालिका 9 काशीपुर 13 नम्बरका मानबहादुर दाहालसँग कुराकानी गरेका छौँ। आज हामी उहाँसँग सहकारी संस्थामा आपदा भइसकेपछि कृषि खेती उत्पादनमा आइरहेको सहयोग सहकारीका विषयमा सफल किसानसँग खेतीपातीका विभिन्न नयाँ नयाँ प्रविधिको प्रयोगले आफूलाई कृषि गर्न पुर्याइरहेको सहजताको बारेमा कुराकानी गरेका
1: छौँ। मेरो नाम मनोहर डाङ्गी, मधुबनी मुर्तिया, 13 नम्बर काशीपुर। म सहकारी हामीसँग किसान छ। त्यसमा चाहिँ हाम्रो सीमित सहयोग पनि त्यसमा चाहिँ आबद्ध छ। म पनि त्यो हाम्रो सहकारी किसान लेखा समितिको सदस्यमा आबद्ध हुन्छु र म त्यहाँको एउटा शीर्ष सदस्य पनि हो। अहिले यो बर्खा मौसममा हाम्रो धान छ, बसन्तमा मेरो मकै पनि छ, मैले बर्खा पनि मकै लगाउँछु। मैले मकै बसन्त मकै लगाएको कारणले गर्दाखेरि बर्खामा त्यति मौती दिँदैन, किनभने चाहिँ मौसम प्रतिकूल नभएको कारणले गर्दाखेरि त्यति राम्रो प्रतिफल बर्खामा हुँदैन। त्यसको बावजुद मैले चाहिँ लगाउनु कारण के भने चाहिँ मेरो घरमा बाख्रा पनि छ, है, घाँसको लागि चाहिँ आवश्यकता पर्छ। अब धानबाट त्यो जस्तो हुँदैन, त्यो चाहिँ मकै लगाएपछि एक घाँस हुन्छ बर्खा भनेर त्यसको लागि चाहिँ मकै लगाएको
0: छ।
1: मेरो मैले पाएको जानकारी अनुसार यो पनि एउटा संस्था हाम्रो यो सिभिक सहयोग हो, सहयोगबाट नै जानकारी भएको। यो केही पनि जानकारी थिएन हामीलाई। उहाँले सिकाए अनुसार के कुरा जानकारी छ भन्दाखेरि हामीले मकैको जुन सुन्नुमा त लगाउने पर्ने त होइन, हामी यो लाइनदेखि लिएर पोर्टिङको दुईदेखि लिएर हामीले मल प्रयोग गर्नेदेखि लिएर त्यसपछि यो जुन तपाईँले भन्नुभयो टाउकेस भन्ने कुरो, यो कस्तो अवस्थामा चाहिँ यो एउटा छेपाते भन्ने हुन्छ, लगभग तपाईँको उपस्थित तिनसँग एउटा छेपाते भन्ने अवस्था आउँछ। त्यो छेपाते भन्ने अवस्था कस्तो हुन्छ, त्यसले चाहिँ हामीले उसले गरेको मललाई चाहिँ उसले पूर्ण रूपले एकदम छेमा कमा हुन्छ मकै, त्यो अवस्थामा चाहिँ हामीले मल दियो भने त्यसलाई सही समयमा त्यसले आर्थिक भाषाको चाहिँ परिवर्तन गर्न सक्छ आफ्नो खानेकुरा भन्ने हिसाबले चाहिँ ज्ञान पाए अनुसार हामीले चाहिँ त्यो छपाल भएको भएर चाहिँ हामीले प्र्याक्टिस गर्ने गरेका छौँ। कृषिले भन्नाले के हुन्छ भन्दाखेरि सामान्यतया अरू विदेशी जस्तै यो पनि एउटा कृषि सम्बन्धी एकदम महत्त्वपूर्ण भूमिका खेल्ने एउटा माध्यम हो। एक भनेको त्यही सम्बन्धी नै त्यसमा प्रोग्रामहरू हुन्छन्, त्यही सम्बन्धी त्यसमा चाहिँ क्रियाकलापहरू हुन्छन्, त्यसैबाट अनलाइनमा चाहिँ हामीले भनौँ न शिक्षा पाइरहेका छौँ। त्यसमा चाहिँ के पाइरहेछौँ भन्ने सम्बन्धमा तपाईँको यो अहिले यस्तो प्रविधिको जुन हाम्रो टेक्नोलोजीले प्रविधि छ, प्रविधि विकास भनेर चाहिँ हामी एकबाट चाहिँ हामी के कुराको चाहिँ सुविधा पाइरहेका छौँ भनेपछि अब किसानलाई मूलभूत किसानलाई चाहिँ मध्यनजर गरेर बनाइदिनु यो भयो कृषि सम्बन्धी र पशुपालन सम्बन्धी नै छ। यसमा रोगीमा नियन्त्रण, पशुपालन सम्बन्धी कसरी व्यवस्थापन गर्ने, या तपाईँको कुन समयमा के लगाउने, अब मौसम सम्बन्धी जानकारी, पशु सम्बन्धी जानकारी, बजार व्यवस्थापन सम्बन्धी, यो सबै कुराहरू चाहिँ एउटा अभिनयमा एउटा मानिसको शरीरमा कति पाँच पूजाहरू हुन्छ, एउटा शरीर सिङ्गो शरीर बनेको हुन्छ, त्यसै गरी हाम्रो एक्सले चाहिँ सबै ती पाठपूजा काम गर्दाखेरि हुन्छ। अलग अलग भन्नु प्रकारले सङ्कलन त हामीले कुन समयमा लगाउने भनेर हामीले त्यही भएर थाहा हुन्छ। लगाउ अब लगाउने बेला भयो हुन्छ, त्यसपछि लगाइसकेपछि त है यो टपेसन गर्ने बेला भयो, लगायो अब धारमा विनति गर्ने बेला भयो, त्यसपछि अब हाम्रो चुनौती हुन्छ किराहरूको, अब यो किरा लागेको छ यसको लागि चाहिँ यो चाहिँ हामीले किसान चाहिँ कसले गर्नुपर्छ भन्ने यसैबाट हामी जानकारी पाउँछौँ। त्यसपछि यता पशुपालन गर्ने मान्छेतिर कृषि मात्र नभएर पशुपालन गर्ने मान्छेलाई पनि तपाईँको पशुको चाहिँ एउटा खोर व्यवस्थापनदेखि लिएर उसको आहार प्यारदेखि लिएर उसको प्रजननदेखि लिएर सम्पूर्ण हामीले जनताले सम्पूर्ण सुरेर चाहिँ हामी नेपाली पाइरहेका छौँ। अब यसमा चाहिँ अब कस्तो हुन्छ भनेर चाहिँ एउटा मौसम सन्धिजाउँ बालीबाट सम्बन्ध बालीबाट मौसम आज पानी पर्छ भोलि पानी पर्छ भनेर त्यति त हामीले त अनुमान हुन सक्दैनौँ। तर एकपल्ट के थाहा हुन्छ भनेपछि ल अब यो दिनमा पानी पर्दैछ, यो समयमा पानी पर्दैछ, पानी दिएको छ, यो पानीलाई हामीले यतिर नराख्यौँ होइन, नसुकाइदियो बारीमा, किनभने अब भोलि पानी पर्न जान्छ भनेर कहिले जानकारी पाउँछ हामीले। उसले सूचनाको क्रमलाई साथसाथै हाम्रा यति सहयोग पुऱ्याएको छ कि किसानले चाहिँ ठुलो क्षेत्रहरूबाट पनि हामीले जोगाएको छ। पहिला त थिएन हुन्थ्यो तर कसैले हुन्थ्यो नि हामी खानु हुन्थ्यौँ, किनभने बारी भोलि तपाईँको धान चाहिँ कहिले चाहिँ यस्तो अवस्था आइदिन्छ कि पानी मुनि धान चाहिँ माथि भनेको काटेको अब त्यो चाहिँ राम्रोसँगले सुकाएर गर्नु कति आवत प्रति कति समस्या पर्थ्यो। तर अहिले चाहिँ हामीले एक दिन चाहिँ ढिलो गरेर काटे पनि त खेती गर्न पर्दैन, अनि चाहिँ पाक्छ राम्रो हुन्छ, त्यसपछि त हामीले राम्रो तरिकाले आफ्नो हिसाबले त्यसलाई चाहिँ चलाउन सक्यौँ नि। तर यी कुराहरूलाई चाहिँ यसले पहिले सूचना दिन्छ, त्यसपछि यो सबै कुरा फसलको भएपछि पनि हामीले बजार कदम कहाँ छ कसो छ यसले पनि एउटा मार्गदर्शन गर्छ कि यदि यो ठाउँमा यसको बारेमा यति छ, यो पनि एउटा जानकारी दिएको त्यसले गर्दाखेरि किसानहरूलाई सहजै रूपमा यति भन्दा आज के काम गर्छ भने तपाईँको अहिले जुन त्यो जुन प्रकृतिले गर्दाखेरि तपाईँको मान्छे नेपालमा मात्रै नभएर विदेश जुन सबै कुराको काम छ झाँसी लगाउने त्यसले गर्दाखेरि चाहिँ प्राइमदेखिमा चाहिँ जुन नेपाल गरिहाल्नुपर्ने बोलिहाल्नुपर्ने आवश्यक छैन। हामी ट्याक्टर चाहिँ रुखको छ किरा छ त्यसलाई चाहिँ छोडिदिन्छौँ अनि त्यसमा त्यसमा राखेर
0: माटो परीक्षण गर्छ, माटो परीक्षण अहिले स्वास्थ्य कार्ड पनि त्यो व्यवस्था गरेको छैन, यो चाहिँ माटो जाँच गर्नुभन्दा पहिला र अहिलेमा चाहिँ उत्पादनमा के फरक पाउनुभएको छ त्यसपछि यो कृषि के भन्छ माटो स्वास्थ्य कार्ड पछि होइन के फाइदा भएको छ किसानहरूले यसको बारे पनि
1: यसको बारे पनि मलाई जानकारी भएर म के भन्न चाहन्छु भने चाहिँ किसान दाजुभाइले जो अहिले उपलब्धिमा माटोबाट काम गर्न दिनु भइरहेको छ यसबाट धेरै प्रति पाइरहनु भएको छ साथै मिलिनु भएको छ त्यो बारेमा के भन्दाखेरि अब बारीको त लगाइन्छ लगाइसकेपछि हामीले हाम्रो बारीको चाहिँ एउटा हामीले पनि कति छ छ्याले पनि कति छ हाम्रो बारीको चाहिँ न्युट्रिसन कति चाहिन्छ हामीलाई चाहिँ नाइट्रोजन कतिको मात्रा आउँछ मेरो बारीमा तपाईँको यो डिएपी कति मात्रै हाल्नुपर्छ तपाईँको जिङ्कहरू जुन यी हाम्रा मल जुन बिरुवा चाहिने खाने पक्क हुन्छ नि यी चाहिँ अब सोह्र सत्र प्रकारका हुन्छ यसभन्दा ठुलो विशेष गरेर हाम्रो चाहिँ एनपीके भन्छ नाइट्रोजन अथवा चाहिँ युरिया डिएपी पोटास यी तत्त्वहरू चाहिँ ज्ञान तत्त्वहरू चाहिँ हाम्रो बारीमा कति छन् त हामीले कति पानी पारिको मलहरू चाहिँ बारीमा प्रयोग गरिरहेको छ हाम्रो बारीको अवस्था के छ त अब यो चाहिँ हेल्थ कार्डमा चाहिँ हामीलाई चाहिँ देखाइएको योभन्दा पहिला के देख्ने छैन कुनै पनि थिएन अवस्था थाहा छैन हामीले चाहिँ तपाईँको एउटा एक कठा बारी बराबर कति किलो गोटेमा लानुपर्छ त्यो पनि थाहा छैन किनभने अहिले लेभल खायो त्यो थाहा भने चाहिँ एक कठामा यति किलो चाहिँ युमा लाग्ने यो एक कठा बराबर जिपी यति प्रयोग हुने युरिया यति प्रयोग हुने यसको मात्रा छ नि त्यो लिमिट मात्रा छ त्यो मात्रा चाहिँ हामीले यो हेल्थ कार्डबाट चाहिँ जानकारी पाएका छौँ। यदि यो हुँदैन भने

सहकारी मार्फत सबैलाई

सरकारी भनेको किसानको जमिनको समूह हो भनेर ठाउँ हो। त्यसपछि त्यो एउटा चाहिँ गुनास निकाय पनि हो। त्यहाँबाट चाहिँ तपाईँको हाम्रो ढोकेर तपाईँ चाहिँ हामी लगाउँछौँ हाम्रो संस्थाले चाहिँ पहल गरेर एउटा समस्याहरू बसाएर अहिले पनि तपाईँको हिजो वर्षा गएकोमा चाहिँ हाम्रो यो गाउँमा चाहिँ केही नभए पनि 16 सत्रबाट चाहिँ 16 सत्र किसान भनेको त व्यक्तिगत मात्रै छन् तर आसपासमा भएका जहाँ अरू 16 सत्र पनि त यो चाहिँ सबै हाम्रो सरकारी यो सरकारबाट चाहिँ नगरपालिकाबाट एउटा उयो भयो समन्वय भएर नै उपलब्ध आएको सरकारले

Terima kasih.

विभिन्न साझेदार संस्थाका

स्वागतम भएको थियो भने कार्यक्रम सञ्चालन जानकी चौधरीले गर्नुभएको हो। बर्दियाको गिरुवा गाउँपालिकामा सञ्चालनमा रहेको रात्रिकालीन गिरुवा मेलामा स्थानीय थाल परिकारको आकर्षण केन्द्रबिन्दु बन्दै गएको छ। मेला अवलोकन गर्न आउने दर्शकहरूको रोजाइमा स्थानीय थारू परिवार पर्न थालेपछि थारू परिवार मेलाको मुख्य आकर्षण बन्न थारू परिवार मेलाको मुख्य आकर्षण बन्न थालेको हो। स्थानीय थारू महिलाहरूको स्थानीय स्तरमा नै पाइने आँधीको चामलबाट बनाइएका परिकार बिक्री रोटी घुङ्गी डक्टर कुखुराको मासु लगायतका मौलिक थारू परिकार तथा खाजा बिक्री गरिरहेका छन्। गेरुवा गाउँपालिका वार्ड नम्बर चार गोविन्दपुरकी सम्पत्ति थारू सहित पाँचजना महिलाले संयुक्त रूपमा अगामी थारू परिकारको नास्ता पसल सञ्चालन गरिरहेका छन्। नास्ता पसलमा विशेष गरी थारूहरूको लोकप्रिय परिकार टिक्री लगायत विभिन्न परिकार बिक्री हुँदै आएको सम्पत्ति थारूले जानकारी दिनुभयो। उहाँले थारू परिकारको प्रचार प्रसार सँगै स्थानीय महिलाहरूको आय आर्जनमा संरक्षण पुगेको थारूको भनाइ छ। घरलाई सुरक्षित आश्रय स्थल मानिए पनि बर्दियामा पछिल्लो तीन वर्षको तथ्याङ्कले परिवार र नजिकको आफन्तबाटै महिला तथा बाल बालिका यौन हिंसाको जोखिममा परेको देखाएको छ। जिल्ला सरकारी वकिल बर्दियाका अनुसार आर्थिक वर्ष 2080/81/82/83 परिवारका सदस्य र नजिकका आफन्तबाट यौन हिंसामा परेको 27 जना महिला तथा बाल बालिकाको घटनामा 28 जना आरोपी विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ। पीड़ित मध्ये 10 वर्ष मुनिका 6 जना 10 वर्षदेखि 14 वर्षका 11 14-देखि 16 वर्षका 5 जना 16-देखि 18 वर्षका 18 जना र 18 वर्षमाथिका 4 जना रहेका छन्। आरोपीमा बुवा दाई काका हजुर बुवा जेठाजु भाइ देवर भतिज र फुपाजु समेत रहेका छन्। पीड़ितलाई दोष दिने प्रवृत्तिको अन्त्य गर्दै उनीहरूको सुरक्षा र गोपनीयता उपचार मनोसामाजिक परामर्श र कानूनी सहायता सुनिश्चित हुनुपर्ने विज्ञहरूको भनाइ रहेको छ। बर्दियाको गुलरिया नगरपालिका तीन खैरापुरका कृषक रामशरण थारूले व्यवसायिक फूल खेती गर्दै आउनुभएको छ। जिल्लामै आवश्यक फूल उत्पादन गर्ने उद्देश्यले शुरू गरिएको फूल खेती अहिले थारू परिवारको आमदानीको राम्रो स्रोत बनेको छ। छोरीको प्रेरणामा 5 वर्ष अघि 3 कट्ठा जमिनबाट फूल शुरू गरिएको फूल खेती राम्रो भएपछि 2 वर्षदेखि करिब 1 बिघा क्षेत्रफलमा विस्तार गरिएको थारूले बताउनुभयो। यस वर्ष थारूको खेतमा सयपत्री र सुपारी जातका फूल लगाइएको छ। चितवनबाट अनलाइन मार्फत बिउ मगाएर असार 14-15 गते जार राखिएको साउन 20-देखि बिरुवा रोप्न सुरु गरिएको थारूले बताउनुभयो। 1 कट्ठा जमिनमा करिब 1 क्विन्टलसम्म फूल उत्पादन हुने उहाँले बताउनुभयो। गत वर्ष थारू परिवारले 75,000 रुपियाँ बढीको फूल बिक्री गर्नुभएको थियो। बाँकी जिल्लाका स्थानीय तहहरूले बाढी लागि अत्याधिक गर्मीबाट हुने लु झाडोमा शीतल तथा सम्भावित भूकम्प जस्ता विपदको समयमा तत्काल खोज तथा उद्धार गर्न सक्ने स्थानीय जनशक्ति तयार गर्न थालेका छन्। नेपालगञ्जको महानगरपालिकाले धात्री निकायको सहयोगमा 400 बढी दक्ष जनशक्ति तयार गरेको जनाएको छ। नगर प्रमुख प्रशान्त विश्वका अनुसार नेपालगञ्जका केही ऐतिहासिक तथा पुराना बस्तीमा जीर्ण घर र सागुरा गरिरहेकाले विपदको बेला पहिले उद्धार टोली आउन समय लाग्न सक्ने अवस्थालाई मध्यनजर राखेर स्थानीय जनशक्ति तयार गरिएको हो। उद्धार कार्यलाई प्रभावकारी बनाउन स्वयंसेवकलाई नियमित तालिमसँगै कृत्रिम अभ्यास समेत गराइएको नगर प्रमुख विश्वले जानकारी दिनुभयो। त्यसै गरी

जल विद्युत आयोजनामा बाढी पछि पसेका आफन्तहरूको अवस्था पाँच दिन बितिसक्दा पनि यकिन हुन नसकेपछि परिवार जनता परिषद भएका छन्। आफन्तहरूले काठमाडौँको थापा खोली स्थित नेपालबाट एनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालयमा पुगेर तत्काल उद्धार र अवस्था बारे स्पष्ट जानकारी दिन माग गरेका छन्। कम्पनीका अनुसार आयोजनाको सुरुभित्र 576 कामदार र मरियुङ कार्यालयमा 75 जना मध्ये केही सम्पर्क दिन्छन्। कम्पनीले उद्धारका लागि 5 वटा हेलिकप्टर तयारी अवस्थामा राखिए पनि सरकारले अनुमति नदिएको दावी गरेको छ। तर आफन्तले सरकार आयोजना प्रबन्धन र निर्माण कम्पनीले एकअर्कालाई जिम्मेवारी पन्छाउन नहुने भन्दै तत्काल खोजी तथा उद्धार गर्न माग गरेका छन्। पाँच दिनदेखि आफन्तको खबर पर्खिरहेका परिवारजनले आश्वासन भन्दा आफ्ना मान्छेको वास्तविक अवस्था सार्वजनिक गर्न आग्रह गरेका छन्। हामी बिहान नेपाली भाषाको हाम्रा सन्देशको अन्त्यमा आइपुगेका छौँ। हाम्रा सन्देशका अघि मुख्य मुख्य सन्देश फेरि एकपटक 26 अन्तर्राष्ट्रिय विपत्ता दिवसको हटा विपत्ता योद्धाइस मिति पार्कमा विभिन्न कार्यक्रमहरू मनायो। सुरक्षा घेराभित्र असुरक्षित महिला तथा बालबालिका र त्रिशुली एकमा फँसेका आफन्तको आक्रोश कि लास थियो कि सास थियो। अहिले बिहान 7 बजेको नेपाली भाषाको हाम्रा सन्देश यति नै। बेलुका 5 बजे मौसम बुलेटिन लिएर आउने नै छौँ। तबसम्मका लागि प्राविधिक साथीको विशङ्करलाई धन्यवाद दिँदै म पुष्पा बिदा हुन्छु। नमस्कार।

धन्यवाद निवेदन का

Gracias.

conversation about planning for this and

0: संगीतमझारी सन्देश
1: किशोर जीवनमा लागु पदार्थको प्रभाव किशोर अवस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एक पटकको परिवेश पनि र मानसिक समस्या र

0: भन्दाले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हेतु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ, खानामा साग र फल फुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो प्रभा एफएमद्वारा जनहित जारी सन्देश।

वासुदेव देव की सलाह कहते हैं।

0: temporada Jamie Guarani Sundays.
1: Thank you.

0: Saudi.
1: Thank you.

0: जय गुरुबाबा। संध्या पाँच बजे मौसम बुलेटिन में स्वागत बा, मई बिन्दु चौधरी। बैहा डुबान कटान लगायत का विपद का जोखिम अलग बांकी का राप्ती सोनारी गांवपालिका विपद प्रति कार्यकलाप तैयारी अवस्था में रहल बा। बर्खा म राप्ती लद्या तथा मेरमेरी खहरे खोलवा में अलग पानी बैहक कारण मानव बस्ती डुबान में पर्ना खेती योग्य जमीन कटान हुईना तथा विद्यालय स्वास्थ्य संस्था व सड़क जसिन संरचना में छिटी पुग्ना जोखिम रलक ओर्से वाकरलाग पूर्व तैयारी में रलग गांवपालिका उपाध्यक्ष मनीषा सिंह थारू बटोईल बाटे। वहां कली राप्ती सुनारी हरेक वर्ष विपद में से प्रभावित हुईना गांवपालिका हो। पांच वर्ष पर जोखिम न्यूनीकरण कलाग पूर्वाधार निर्माण हो विपद प्रतिकार योजना आग बढ़ेलक ओर्से जोखिम कुछ हरसम कम हुई गैलक वहां बटोई थी। वो विपद मसे हुई सेकना जोखिम हन बचाए पूर्व सूचना समेत समय में डेटी रलक वहां बटोई थी।
1: सूचना अनुमान को जो मठीवाट आउने जुन सूचना रहेको छ बाढीसँग सम्बन्धित वा विपदसँग सम्बन्धित जुनसुकै सूचनाको आधारमा हाम्रो आफ्नै गाउँपालिकाकै स्तरबाट एउटा ट्रिगरबाट जुन हाम्रो आइपी शाखाले हेर्न गर्नुहुन्छ त्यहाँबाट चाहिँ हाम्रो चाहिँ प्रत्येक सञ्चार सञ्जाल त्यो सञ्चार सञ्जालहरूलाई हामीले अर्ली वार्निङको लागि मेसेजबाट पनि विपद सम्बन्धी सूचनाहरू पठाइरहेका हुन्छौँ। सुरक्षित स्थानमा जो पूर्व तयारी रहन हुन र सुरक्षित स्थानमा गइदिन हुनका लागि अनुरोध छ भने चाहिँ एक खालको सूचना आउँछ उहाँहरूको मोबाइलमा नै सूचना आउने गर्छ।
2: अब यहाँको पालिकामा छ सात गाउँ नै बाढीको जोखिम रहेछ। कचनापुर फतेपुर भन्ने गाउँ बिनौना होइन अब यो ठाउँमा चाहिँ बाढीको जोखिम धेरै छ भन्ने सुन्यो। अब यो ठाउँको लागि चाहिँ बाढी आउने कुरा पहिले नै थाहा पाउन यहाँले चाहिँ त्यो ओडामा चाहिँ त्यो ठाउँमा कसरी सूचना दिइराख्नु भएको छ?
1: हाम्रो राप्ती सुनारी गाउँपालिका बाँके जिल्लाको सबभन्दाभरि बाढीबाट प्रभावित हुने पालिका हो र अर्को नरेनापुर पनि रहेको छ सँगसँगै। किन भनेपछि राप्ती नदी राप्ती सुनारी हुँदै नरेनापुरसम्म गएको छ। पूर्व अनुमान जुन तीन दिने सूचना आउँछ त्यसैको आधारमा हामीले स्थानीय तहबाट पनि आफ्नै पालिकाकै वेबसाइटमा पनि हामीले सूचनाहरू सम्प्रेषण गर्छौँ। त्यसै गरी सञ्चार समिति गठन भएको छ, त्यो सञ्चार समिति मार्फतबाट पनि विभिन्न व्यक्तिहरूका मोबाइलमा सूचनाहरू मेसेजहरू पठाउने गरिन्छ। त्यसको साथसाथै हाम्रो जुन कुसुममा रहेको जलमापन केन्द्र रहेको छ त्यसको पनि सूचनाको आधारमा खतराको लेभल पार गरेको यति लेभल पार गरेको भन्ने पनि पटक पटक आइरहेको हुन्छ। त्यो पनि हामीले मोबाइल बाटा मार्फत नै हामीले सूचना सम्प्रेषण गरेका हुन्छौँ। सबभन्दा बढी बारीले प्रभाव पारेको हुन्छ त्यही क्षेत्रमा हामीले त्यही ठाउँमा सायरनहरू पनि जडान गरेका छौँ र बाढी
0: आउनुभन्दा जल तथा मौसम विज्ञान विभाग कालफे लुम्बिनी प्रदेशको तराईक एक दुई ठाउँमा पानी परेसे नापुर बाडुमान गरल बा। उपरोक भागमा फेर पानी पतिर लगोर्से खोलवा नाला लड्यामा पानी बाहा बरसेक ना हुई लगोर्से सतर्कता अपनाए जिल्ला प्रशासन कार्यालय बर्दिया अर्जी करलबा। प्रशासन बैहाल ब्याला मच्छीमार काठी संकलन कर जैना प्रविधि र लगोर्से ओसिन जोखिम कार्य निकर ओ निकराए फे अर्जी करलबा। लिट आजुकला गुरुबाबा मौसम बुलेटिन अटह काल संध्या ठीक पाँच बजे फेर दोस गुरुबाबा मौसम बुलेटिन देखाइने जो बाटी तब समक्लाग प्राविधिक संगरिया गौरी शंकर अमय बिन्दु फेबिरा हुइटु। जय गुरुबाबा।

0: मानव बेचबिखन विरुद्ध को अभियान रोकथाम नई समाधान। रोजगारी पढ़ाई वा कमाई को लोभ देखाए मानिसलाई बेचबिखन र ओसार पसार गर्ने घटनाहरू दिनदिनै बढ्दै छन्। तसर्थ यात्रा वा कामका लागि कतै जाँदै हुनुहुन्छ भने विश्वसनीय र आधिकारिक जानकारीको मात्रै विश्वास गर्नुहोस्। आफ्ना कागजात सुरक्षित राख्नुहोस् र कुनै शंका लागेमा तुरन्त नजिकैको सुरक्षाकर्मीलाई जानकारी दिनुहोस्। आपतकालीन अवस्थामा कहाँ कल गर्ने? नेपाल प्रहरी 100 वा 1113 मानव बेचबिखन विरुद्धको ब्यूरो 1177 तथा बाल हेल्पलाइन 1098 मा कल गर्नुहोस्।
1: सजग नागरिक, सुरक्षित समाज, मानव बेचबिखन विरुद्ध सबैको साथ।
0: हामी मिलेर मात्र रोक्न सक्छौ मानव बेचबिखनको जाल। बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जिल्ला प्रशासन कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
2: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: रेडियो गुरुबाबा एफएम द्वारा जनहितमा जारी सन्देश।
6: ए दिदी, तुहार गहना तो बरासु घर बा कहाँ से नल रो?
7: ये गहना मई नेपालगंज के पांच बेर गुड्डू जलस में से नल ले रहूं।
6: ओ तू अपन गहना कहाँ से ले रहो? ये गहना मई कौन सल्ला से लनु, कौन सल्ला से लनु, खाई महीनों पता ना हो, आपको मजा ना हो
7: तो काजी यहाँ रोह जाई थो। सोजी नेपालगंज के पांच बेर गुड्डू जलस में जाई ना हो, वन के सोन चांदी के गहना बड़ा मजा रहत। ओकर पसल मा नंबर वन सोन चांदी गहना तैयार पेबो। ओ अर्डर करल अनुसार गहना खन बनाई थाई।
6: मनो दीदी, हमन के नेपाल का जैना तो बड़ा डूस परत, बड़ा ढेर भाड़ा लागत तो हमन के पूरा दिन चल जाए।
7: तो काजी चिंता कर छो, पांच मिनट गुड्डू ज्वेलर्स नेपालगंज के साथ आब बांसगरी बाजार किसान चौक के लग गए, सिद्धार्थ बैंक के तारे आलवा अब सबकुन के लग गए पड़ी। ओ यहाँ तो नेपालगंज के भाव अनुसार सोन चांदी के गहना भी पेबो।
6: ठीक बात है दीदी, आप हमरे यहाँ रोहन नहीं जा, आप सोचे हमरे पांच एंड गुड्डू ज्वेलर्स नेपालगंज के शाखा बांसकड़ी बाजार किसान चौक के लगे सिद्धार्थ बन के तरे जा, तुहरे भी नहीं हो ना।
8: जोगनी रे, हाय हाय जोगनी रे, जोगनी रे, हाय हाय जोगनी रे, जोगनी रे, हाय हाय जोगनी रे।
9: हजुर, पाँचवन गुड्डू ज्वेलर्स बाँसकरी नगरपालिका पाँच किसान चौक के लगे सिद्धार्थ बैंक के तरे, मोबाइल नंबर 9862613600, फोन 9926983294।
6: नोट, हमारे पाँचवन गुड्डू ज्वेलर्स का एक कठो के शाखा सिद्धार्थ बैंक बाँसकरी का टर रहलवा नकली पाँचवन गुड्डू ज्वेलर्स में से होशियार रवि।

नमस्कार, मेरो नाम रजमान चौधरी, बाँसगरी नगरपालिका वडा नम्बर 4 बठुवाताल बर्दिया। म प्रगति जडीबुटी उद्योग भनेर दर्ता गराएको छु। यसबाट थुप्रै किसिमका औषधी उपचार गर्ने गर्छु। हाम्रो यो प्रगति जडीबुटी उद्योगबाट हामीहरूले ग्यास्ट्रिक, अल्सर, क्यान्सर, बवासिर, सुगर, मिर्गी, जन्डिस, पित्त थैली लगायत सबै ठाउँका पत्थरहरूको औषधी उपचार गर्ने गर्छौ। हात खुट्टा झम्कने, बाँझोपन, विषाक्त चिजले टोकेका सबैको औषधी उपचार गर्ने गर्छौ। र हामी औषधी उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौ भनेर भन्नेहरू वडामा गएर या नगरमा गएर निवेदन दिएर त्यहीबाट सिफारिस लिएर आएकालाई मैले 5 पैसा नलिएर औषधी उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु। र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधी उपचार गर्ने गर्छौँ। जस्तै मासु पलाएको आँखामा मलद्वारमा पाठेघर अन्डर थैली मुटर नली कलेजो फोक्सो पित्त थैली आन्द्रा भुँडीहरूमा मासु पलाएको सबै दिने गर्छौ। मेरो फोन नम्बर 98586 86 128, 98486 86 128, 98 20 21 29 41 हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला हस्। धन्यवाद।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: रेडियो गुरुबाबा एफएम द्वारा जनहितमा जारी सन्देश।
3: ब्याटस भयो भने अभिभावकले जानकारी दिने।
4: जब ठुलो भयो अनि लाज बढ्दै गयो, जुङ्गादारी आउन थाले त साथीहरू जिस्काउनु भयो थियो।
3: मलाई थाहा थिएन कि म महिनावारी भएको छु अनि धेरै पीडा भएको छ।
5: तिम्रा प्रश्न, तिम्रा भावना अनि तिम्रा अनुभव अब मनमै नराखौ।
6: माया, मित्रता, शरीर सम्बन्ध, सुरक्षा र आफ्नो निर्णयका कुरा बुझौ, सोधौ अनि खुलेर कुरा गरौं। खुलेर सुनौ, खुलेर सुनाऊ।
7: बीबीसी मिडिया एक्शनको सहयोगमा रेडियो जुनतारा र रेडियो गुरुबाबाको प्रस्तुति। मायाको टोल फ्री नम्बर, मनका कुरा मनमै नराखौ।
8: निसरना रोग मसे बची स्वस्थ जीवन अपनाई।
9: निसरना रोग झट्ट बढत, ध्यान बिहेभियर जीवन खत्तम हुई।
8: सन्तुलित खाना खाई, व्यायाम सड्ड करी,
9: धूम्रपान मदिरा मसे दूर रही, तनाव भन नियन्त्रण करी।
8: आजुक निर्णय कालिक जीवन अजरार, निसरना रोग मसे बाँची स्वस्थ जीवन अपनाई।
2: रेडियो गुरुबाबा एफएम द्वारा जनहित मजारी सन्देश।

नमस्कार, मेरो नाम रजनाम चौधरी, बाँसगढी नगरपालिका वडा नम्बर 4 बटफाटल बर्दिया। म प्रगति जडीबुटी उद्योग भनेर दर्ता गराएको छु। यस दर्ता थुप्रै किसिमका औषधि उपचार गर्ने गर्छु। हाम्रो यो प्रगति जडीबुटी उद्योगबाट हामीहरूले ग्यास्ट्रिक, अल्सर, क्यान्सर, बवासिर, सुगर, मिर्गी, जन्डिस, पित्त थैली लगायत सबै ठाउँका पत्थरहरूको औषधि उपचार गर्ने गर्छौ। हात खुट्टा झम्कने, बाँझोपन, विषाक्त चिजले तोकेका सबैको औषधि उपचार गर्ने गर्छौ। र हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छु भनेर भन्ने भयो, वडामा गएर या नगरमा गएर निवेदन दिएर त्यहीबाट सिफारिस लिएर आएकालाई मैले 5 पैसा नलिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँमा त त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु। र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौ। जस्तै मासु पलाएको आँखामा मलद्वारमा, पाठेघर अन्डर थैली, मोटरमाली, कलेजो, फोक्सो, पित्त थैली, अन्डा भुँडीहरूमा मासु पलाएको सबै दिने गर्छौ। मेरो फोन नम्बर 98584 86128 9020211941 हो। मलाई एकपटक सेवा गर्दै मौका अवश्य दिनुहोला। हस्, धन्यवाद।

0: लैंगिक परम्परागत भूमिकालाई रूपांतरण गरौं, समानताको जग बसालौं।
1: रेडियो गुरुबाबा एफएम द्वारा जनहितमा जारी सन्देश। अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
1: रेडियो गुरुबाबा एफएम द्वारा जनहितमा जारी सन्देश।

Thank you.

Thank you.